0: पदयात्रामा जाने यात्रीको छनौट पूरा गरेको हो। भारतले कम्प्युटराइज्ड ड्र मार्फत तीर्थयात्री छनौट गरेको हो। भारतका विदेश मन्त्री एस जयशंकरले यात्री छनौटका लागि गरिएको कम्प्युटराइज्ड ड्र शुरू गरेका थिए, जसमार्फत 1000 छनौट भएका छन्।
1: आज बस्ने बैठकमा मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत लिने कार्यक्रम रहेको छ। मध्य प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो।
0: कोशी प्रदेश सरकारले स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माण गर्ने दीर्घकालीन सोचका साथ आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बिहिबार कोशी प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारका तर्फबाट आगामी वर्षको कार्ययोजना सार्वजनिक गर्नुभएको हो। प्रस्तुत नीति तथा कार्यक्रममा संघीयताको सबलीकरण, सुशासन, आर्थिक रूपान्तरण र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखिएको छ।
1: देशको आन्तरिक सुरक्षा, प्रशासनिक संयन्त्र तथा विपद व्यवस्थापनको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय एक महिनादेखि मन्त्रीविहीन हुँदा राज्य संयन्त्रको प्रभावकारी सञ्चालनमाथि प्रश्न उठ्न थालेको छ। तत्कालीन गृहमन्त्री सुदन गुरूङले वैशाख 9 गते पदबाट राजीनामा दिएपछि हालसम्म मन्त्रालयले नयाँ राजनीतिक नेतृत्व पाउन सकेको छैन।
0: पूर्व अर्थमन्त्रीहरूले निर्मम भएर सरकारी खर्च कटौती गर्न सुझाव दिएका छन्। आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले पूर्व अर्थमन्त्रीसँग गरेको छलफलमा आगामी आर्थिक वर्षमा सरकारी खर्च कटौतीमा जोड़ दिएका हुन्। आर्थिक वर्ष 83-84 बजेट निर्माणको अन्तिम चरणमा अर्थमन्त्री डाक्टर वाग्लेले 8 पूर्व अर्थमन्त्रीसँग नयाँ बजेटमा सुझाव लिनुभएको हो।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार 1 गतेबाट कक्षा 11 पठन पाठन शुरू गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा एक महिनाभित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा 11 पठन पाठन असार 1 गतेबाट शुरू गर्ने निर्णय गरेको हो।
0: अर्घखाँचीको छत्रदेव गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। बाल बालिकालाई नियमित खोप सेवाको पहुँचमा ल्याई रोगमुक्त, सुरक्षित र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित गाउँपालिकाले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा गर्नुभएको हो।
1: भुक्तानी सेवा प्रदायक ई सेवाले जीवन बीमा नवीकरणलाई थप सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ। यो योजना जेठ 1 गतेदेखि असार 32 गते 2083 सञ्चालन भइरहेको छ।
0: चर्चित अमेरिकी राइड हेलिङ कम्पनी उबरले बुधबारबाट काठमाण्डु उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ। लामो समयको चर्चा र विभिन्न तयारीपछि कम्पनीले नेपाली बजारमा राइड सेवा शुरू गरेको हो। उबरले बुधबार नै उद्योग विभागमा औपचारिक आवेदन समेत दिएको छ। उबरको एप मार्फत काठमाण्डुका प्रयोगकर्ताले मोटरसाइकल र करका सुविधा छनौट गरी यात्रा गर्न थालिसकेका छन्।
1: अब शेयर बजार। बिहिबारको कारोबारमा 72 कम्पनीहरूको मात्र धितोपत्र मूल्य बढ़ेको छ। यो दिन नेप्से 12.36 अंकले घटेर 2742.11 बिन्दुमा बन्द भएको बजारमा 188 कम्पनीहरूको धितोपत्र मूल्य घटेको छ भने 9 कम्पनीको धितोपत्र मूल्य भने स्थिर रहेको छ।

0: हजारमा त्यसो वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा नै अवसर प्राप्त गर्नुहोस्।
1: खुसीको कनेक्सन
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। गाजामा जारी सैन्य द्वन्द्वका कारण 10,000 सर्वसाधारणको ज्यान जानुका साथै घर, विद्यालय र आश्रय स्थल लगायत करिब 90% नागरिक पूर्वाधारहरू ध्वस्त भएका छन्। इजरायलको कड़ा नाकाबन्दीका कारण पानी, खाद्यान्न, बिजुली र सरसफाई जस्ता अत्यावश्यक सेवाहरूको पहुँच गम्भीर रूपमा सीमित बनेको छ। बाँचेका नागरिकहरू पनि भोकमरी, बारम्बारको विस्थापन र महामारीको जोखिमसँग जुटिरहेका छन्। यसै पृष्ठभूमिमा संयुक्त राष्ट्र संघीय निकाय युएन उमेनले गाजामा महिला र बालिकाहरूमाथि युद्धको मूल्य शीर्षकको पैरवी प्रतिवेदन सार्वजनिक गरेको छ। सन् 2026 अप्रेल 17 जारी गरिएको यस प्रतिवेदनले अक्टोबर 2023 देखि डिसेम्बर 2025 सम्मको अवधिलाई समेट्दै मानवीय संकटले महिला र बालिकामा परेको लैंगिक असरको विश्लेषण गरेको छ।
5: काबा महिला। अब खेल र खेलाड़ीका खबर। काबा महिला भलिबल च्याम्पियनशीप शुक्रबार शुरू हुँदैछ। प्रतियोगिताको पूर्व सन्ध्यामा नेपाल भलिबल संघले आयोजना गरेको कार्यक्रममा सहभागी सबै टीमका कप्तानले प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका छन्। काबा च्याम्पियनशीपमा घरेलु टोली नेपाल सहित 8 टोलीले प्रतिस्पर्धा गर्दैछ।
4: अब कला तथा मनोरञ्जन। चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रलाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्य सहित विभिन्न विधाका चलचित्र कर्मीलाई आधिकारिक परिचय पत्र वितरण गरेको छ। बोर्ड परिसरमा आयोजित विशेष कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश ऋषिले सर्जकहरूलाई एक एक गर्दै परिचय पत्र हस्तान्तरण गर्नुभएको थियो। बोर्डका अनुसार पहिलो चरणमा कुल 122 जना चलचित्र कर्मीलाई परिचय पत्र प्रदान गरिएको छ।
5: अब विचार विश्लेषणको पालो। जनताबाट टाढिएको विकास शीर्षकमा मणिकर कार्कीको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। इतिहास साक्षी छ, जनतालाई नजोड़िकन, जनताको आवश्यकता पहिचान नगरिकन, जनतालाई सचेत नबनाइकन, समुदायलाई संगठित र सहभागी नगराइकन गरिने जुनसुकै विकास निर्माणको कार्य पनि फलदायी हुन सक्दैन, परिणाममुखी हुन सक्दैन। जब राज्यले गर्ने भनिएको विकास अघि विनाश आइदिन्छ, त्यसले समुदायलाई विकाससँग जोड्ने भन्दा पनि झन टाढा र व्यवहारिसे बनाइदिने खतरा रहन्छ। त्यसले विकासलाई राज्य र शासकीय मनोकांक्षाको विषय बनाइदिन्छ। त्यस्तो विकासमा जनता जोड़िदैनन्।
4: त्यस्तै आसन्न बजेटका प्राथमिकता शीर्षकमा डाक्टर अर्जुन कुमार कार्कीको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपालमा करको दायरा विस्तार आवश्यक छ ताकि सबै सक्षम वर्गले न्यायोचित योगदान गर्न सकुन् र प्रगतिशील कर प्रणाली प्रभावकारी रूपमा लागू होस्। उच्च आय र सम्पत्तिमाथि बढ़ी दरको कर मार्फत कर प्रणाली व्यापक बनाउँदा राज्यको राजस्व क्षमता मजबूत हुन्छ। संकलित स्रोतलाई शिक्षा, स्वास्थ्य, आवास र रोजगारी सृजनामा लगानी गर्दा मात्र सामाजिक न्याय सम्भव छ।
5: हस्त, अहिले नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी मेरोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ 6 बज्यो खरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसमा खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो patreon.com र नेपाली network.com मार्फत विश्वभर छरिएर रहेका नेपालीहरूले हामीलाई सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 मेगाहर्जबाट पनि यो एकैसाथ प्रसारण भइरहेको छ। र नेपाली बहसको आजको चर्चाको विषयलाई हामी केलाउन चाहन्छौ र नेपाली बहसमा 2083-84 बजेटको पूर्व सन्ध्यामा छौं र यो बजेट कस्तो आउँछ र बजेटमा जनताका भावनाहरू समेटिन्छन् कि समेटिँदैनन्, नीति तथा कार्यक्रममा बोकिएका महत्वाकांक्षाहरू बजेटमा अटाउँछन् कि अटाउँदैनन् लगायतका धेरै विषयहरूको बारेमा आज हामी चर्चा परिचर्चा गर्नेछौं। र 2083-84 बजेट आउने जेट 15 गते नजिकै छ, त्यसमा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले कुन तरिकाले अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति र अर्थतन्त्रलाई अझ बलियो बनाउनका निम्ति र बजेटका दायराहरूलाई कसरी फराकिलो बनाएर अगाडि बढ्ने सोच राख्नु भएको छ, यसको विषयमा आज हामी बहस र चर्चा गर्दैछौं। र विशेष गरी बजेट हरेक देशको लागि एउटा कायापलट हुने एउटा त्यो स्थान हो जहाँ चाहिँ राम्रोसँग बजेट आयो भने, जुन बजेटमा जनताका भावनाहरू समेटिए भने देशको विकास र समृद्धिमा यसले निकै ठूलो टेवा पुर्याउन सक्दछ। हामी भरतमोहन अधिकारीलाई सम्झन चाहन्छौ। बजेट पहिलो बजेट जतिखेर चाहिँ भरतमोहन अधिकारीले एउटा सबैको भावना समेटेको बजेट ल्याउनु भएको थियो, त्यतिखेरको अवस्थादेखि लिएर आज नेकपा एमाले लगायत वामपन्थी दलहरूले त्यसको उदाहरण दिने गर्दछन्। आफ्नो गाउँ आफै बनाऊदेखि लिएर वृद्ध भत्ताको जुन शुरूआत गरिएको थियो त्यति बेलाबाटको बजेटले नेपालमा धेरै कायापलट गर्दै गयो र जनतासँग प्रत्यक्ष रूपमा त्यो बजेट चाहिँ समेटिन पुग्यो। त्यो कारणले गर्दाखेरि आजसम्म आइपुग्दाखेरि अब बजेट एउटा यसको दायरा बढ़ाउने मात्र होइन, यसलाई चाहिँ ठूलो भोल्युममा बढ़ाउने मात्र होइन, जनतासँग प्रत्यक्ष समेटिएका कुराहरूलाई चाहिँ बजेट मार्फत सम्बोधन गरिनुपर्दछ भन्ने खालका विषयहरू पनि उठेका छन्। हाल कायम रहेको व्यक्तिगत 5 लाख र दम्पतिको 6 लाख रूपियाँको आयकर छूटको सीमालाई बढ़ाएर 10-12 लाख रूपियाँ पुर्याउनु पर्ने सुझाव पनि प्रस्तुत भएका छन्। बजारमा माग बढ़ाउन र आर्थिक गतिविधि चलायमान बनाउन भ्याटको दर 13% घटाएर 10-12% ल्याउनु पर्ने पनि सुझावहरू आएका छन्। कुनै पनि क्षेत्रलाई 100% कर छूट दिनु हुँदैन, बरू 90% छूट दिएर कर विवरण रिटर्न फाइल बुझाउनु अनिवार्य गर्नुपर्दछ जसले करको दायरा लाई विस्तार गर्छ भन्ने ढंगले पनि आज बहस र चर्चा भएका छन्। आज हामी नेपाली बहसमा कुरा गर्न चाहन्छौ र बजेटको यो पूर्व सन्ध्यामा प्रधानमन्त्रीले जुन किसिमको हट त्यागेका छैनन् यसले गर्दाखेरि अझ फेरि देशमा एउटा मुठभेडतर्फ जाने एउटा खतराको घण्टी बजिसकेको छ। देशमा फेरि अप्ठ्यारो स्थिति पैदा हुने स्थिति पनि देखिएको छ, किनभने सभामुखले भेट्न जाँदाखेरि पनि सभामुखले बोलाउँदाखेरि पनि प्रधानमन्त्रीले हट नत्यागेको भन्ने बुझिएको छ। र विपक्षी र सत्तापक्षकै चेपुवामा यतिखेर सभामुख डोलप्रसाद अरियाल डीपी अरियाल परेको भान भएको छ। सभामुख र प्रतिपक्ष बीच सवाल जवाफ पनि भइरहेका छन्। सदनमा खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अरियाल अप्ठ्यारोमा छन्। संसदमा विपक्षी दल विभाजित भएको छ। यस्तै प्रकारका गतिविधिहरूका कारणले गर्दाखेरि अहिलेको संसद पनि बन्धक बन्ने, अहिलेको संसद पनि अप्ठ्यारो दिशातर्फ अगाडि बढ़ने र प्रधानमन्त्रीले नटेर्ने भइसके पछाडि यसले निकै ठूलो संकटको घड़ी नेपालीहरूले फेरि बेहोर्नुपर्छ कि जनताको आवाजहरू मुखरित हुने थलो संसदमा जुन किसिमको उपस्थिति हुनुपर्दथ्यो र जुन किसिमले प्रधानमन्त्री आउनु पर्दथ्यो, प्रधानमन्त्री नआउँदाखेरि यसका धेरै प्रश्नहरू यतिखेर उब्जिएका छन्। आदरणीय श्रोता, नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। हुम्ला र बाजुराको सीमा विवादको विषयलाई हामीले हिजो उठायौं, जहाँ चाहिँ निकै मरणासन्न हुने गरी चाहिँ बाजुरावासीहरूले लामपाटावासीहरूलाई हुम्लाका खार्चुनाथ र सार्केगाडबाट आएको समूहले जथाले अराजक समूहले कुटपिट गरेको विषयले अहिले निकै ठूलो एउटा समाचार बनिरहेको एउटा स्थिति छ। र त्यहाँ पर्यटन भर्न गएका सुदूरपश्चिम प्रदेश धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल लगायतको टोलीले आधै बाटोबाट फर्काइसके पछाडि माथि के छ, किन फर्काइयो, किन त्यहाँ चाहिँ के गतिविधिहरू भइरहेका छन्, किन पर्यटन भर्नका निम्ति नेपालभित्रैको भूमि बीचको लड़ाई नेपालीहरूले सहनुपर्ने हो त, आज धेरै प्रश्नहरू छन्। त्यसमाथि जहाँ त्यो अहिलेको अवस्थामा जुन त्यो विवाद सिर्जना भएको छ, जुन विवाद सिर्जना भएको ठाउँ का विषयमा रानी सैनका विषयमा पनि निकै ठूलो विवादहरू आएका छन्। यतातिर हुम्लाका सांसदले आफ्नो भूभागमा परेको भन्दै गर्दाखेरि बाजुराका सांसदले आफ्नो भूभागमा पर्छ भन्दै हिजो मात्रै हामीसँग कुराकानी गर्नुभएको छ। जसको क्षेत्रमा परे पनि यो नेपालको भूमि हो, नेपालको भूमिमा यसरी विवाद गरेर जिल्ला जिल्ला बीचको विवादले गर्दाखेरि यो अराजकता निम्ति आइनु हुँदैन र तत्कालीन बेलाका दोषीहरूलाई कानूनी कठघरामा भ्याउनुपर्छ भन्ने ढंगका विषयहरू पनि आएका छन्। आज हामीले थाहा छ त्यो क्षेत्र रानीसैन क्षेत्र जहाँ चाहिँ निकै ठूलो तस्करी
हुने गरेको भन्ने पनि बुझिएको छ। हिजोका वन प्रशासकहरूले वन अधिकृतहरूले पनि सामाजिक सञ्जालमा लेखेका छन् त्यहाँ चाहिँ निकै ठूलो तस्करी हुने एउटा टर्निङ प्वाइन्ट हो, त्यहाँ निकै ठूलो शक्तिशाली व्यक्तिहरूको पनि ठाउँ रहेको छ। केही समय अगाडि छक्क लामाको त्यहाँ उद्योग समेत रहेको भन्ने खालका विषयहरू पनि यतिखेर आएका छन्। यतिखेर ठूला हाई प्रोफाइल व्यक्तिहरूलाई त्यहाँ जोड्न खोजिएको छ र यसको बारेमा अनुसन्धान हुनुपर्दछ र यसको बारेमा चाँडोभन्दा चाँडो नेपाल सरकारले यसको डिटेल्सहरू लिएर नागरिकहरूलाई कुटपिट गर्ने, तस्करहरूले चाहिँ नागरिकहरूलाई एक आपसमा भिडाउने, उस्काउने, उठाउने, होइन पर्यटन भर्दाखेरि त त्यहाँकै राजस्वमा वृद्धि हुने थियो हुम्ला र बाजुराको राजस्वमा, तर व्यक्तिले आफ्नो पेटमा हाल्ने, आफ्नो खातामा हाल्ने जुन किसिमको प्रवृत्ति चलेको भनिएको छ त्यसका बारेमा अध्ययन अनुसन्धान हुनुपर्दछ भन्ने आवाज पनि यतिखेर उठेको छ। आज हामी नेपाली बहसमा यस विषयलाई पनि उठान गर्न चाहन्छौ। भट्टर अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिस भएको छ। सम्पत्ति शुद्धिकरणका करिब 20 अर्ब बिगो र 2-10 वर्षसम्म कैद दावी गर्न पनि माग गरिएको छ। हिमालय री इन्सुरेन्स, हिमालय सेक्युरिटिज ब्याङ्क, एचएलआई लार्ज क्याप फण्ड र नेपाल माइक्रो इन्सुरेन्स लगायत कम्पनीमा रहेको सर्वसाधारणको करिब 3 अर्ब 74 करोड़ अवचलन गरेको आरोप लागेको छ। भट्टर अग्रवालहरूले आज हामी यो विषयलाई पनि उठान गर्न चाहन्छौ नेपाली बहसमा। छोटो विषयमा चाहिँ विषयपछि पुनः उपस्थित हुनेछौं।

0: अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोड, सन्दीप चाचान लगायत विरूद्ध पनि मुद्दा लानुपर्ने विभागको सिफारिश छ। कान्तिपुरमा खबर छ।
1: काया कैरनमा कृषि शिक्षा र अवसरको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खान, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बाटो।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सार्वजनिक ऋण 30 खर्ब नजिक नयाँ बजेटलाई फेरि पनि ऋणकै भर, यसपटक पनि बजेटसँग जोडिएन आयोजना बैंक, मधेसमा सत्ता गठबन्धन परिवर्तन, जसपा र जनमत बाहिरिए, नेकपा र एमाले भित्रिए, प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीको विरोधका बीच विधेयक पारित, दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध मुद्दा चलाउन सिफारिस लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। देशभित्र कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ। विगतमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण धेरै हुने गरेको थियो, तर पछिल्ला वर्ष कक्षा 12 विज्ञान विषय पढेका विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने लहरका कारण कृषि संकायमा भर्ना दर 50% भन्दा कम हुन थालेको छ। कृषि प्रधान देशमा विद्यार्थीले किन कृषि पढ्न खोज्दैनन्, अनि कृषिका विद्यार्थी र युवाले खोजिरहेका के छन् त? थप जानकारी सहित साथी मदन पौड्याल।
3: अहिले एमएससी मास्टर्स पढ्दै गरेका मुगुका आशिष देवकोटालाई विगतमा रामपुर कृषि क्याम्पस चितवनमा भर्ना हुन निकै मेहनत गर्नु परेको थियो। त्यसबेला कृषि पढ्ने विद्यार्थीका लागि कोटा नै तोकिएको हुन्थ्यो, तर अहिले विगतमा जस्तो भर्ना हुनकै लागि तछाड मछाड गर्नुपर्ने अवस्था छैन। कृषि पढ़ाई हुने क्याम्पस थपिनु मात्रै नभएर विद्यार्थी पलायन हुनु यसको मुख्य कारण रहेको कृषिका विद्यार्थी देवकोटाको बुझाइ छ।
4: पहिला चाहिँ हाई कमिसन हुन्थ्यो, 5-6 हजारमा तपाईँको 100-200 जनाले नाम निकाल्थे, पढ्थे, त्यसले चाहिँ भ्यालु हुन्थ्यो कृषिको लागि। अहिले चाहिँ पहिला जस्तो छैन, अहिले विद्यार्थीहरू 5-6-100 जनामा भन्दा बढी विद्यार्थी भेटिन्नन्, सबै 12 पास गरिसकेपछि बाहिर जाने एउटा ट्रेन्ड चाहिँ चलिरहेको छ।
3: देशभित्र विद्यार्थी नबस्नु र विदेश पलायन हुनुको मुख्य कारणका रूपमा कृषि पढेपछि सीमित रोजगारीको अवसर, विद्यार्थीले भोलि राम्रो गर्न सक्ने आश राख्न नसक्नु, परम्परागत खेती अभ्यास, सरकारको कमजोर नीति लगायत रहेको छ। त्यस्तै कृषि पढ़ाई हुने विश्वविद्यालयले पनि विद्यार्थी र किसानलाई जोड्न सकिरहेका छैनन्।
4: हामीले गर्नुपर्ने के छ भने, जहाँ कृषि पेसा पढ़ाई हुन्छ, प्लस टू पढ़ाई हुन्छ, 3 वर्षको होला, सिडिबिडी कोर्स होला, 9-12 होला, ब्याचलर होला, बीएससी, बाहिर जाने एउटा ट्रेन्ड चाहिँ चलिरहेको छ।
3: देशभित्र विद्यार्थी नबस्नु र विदेश पलायन हुनुको मुख्य कारणका रूपमा कृषि पढेपछि सीमित रोजगारीको अवसर, विद्यार्थीले भोलि राम्रो गर्न

0: गर्नुपर्ने छ भने किसानसँग चाहिँ विद्यार्थी जोडिनु पर्नेछ।
1: कृषि पढ्ने विद्यार्थीलाई किसानसँग जोड्न सके विद्यार्थीलाई व्यावहारिक ज्ञान अझ बढ्छ, त्यस्तै किसानले पनि लाभ लिन सक्छन् भन्नुहुन्छ फेरि कृषिका विद्यार्थी देवकोटा।
0: पढ्दै कमाउँदै अर्को चाहिँ एक विद्यार्थी पाँच किसान वा एक विद्यार्थी दस किसान त्यसरी गर्यौँ भने चाहिँ हाम्रा किसानलाई फाइदा भयो र विद्यार्थी पनि के भयो प्र्याक्टिकल नलेज चाहिँ गेन भयो कि।
1: विद्यार्थी जसले कक्षा बाह्र सक्छन् लगत्तै विदेश जाने क्रम रोक्नु अहिलेको मुख्य चुनौती छ। रामपुर सहित कतिपय कृषिका विश्वविद्यालयले पढ्दै कमाउँदै अवधारणा लागू पनि गरेका छन्। देशभित्र विद्यार्थी टिकाउन यतिले मात्रै पुग्दो छैन, पढाइसँगै प्राप्त ज्ञान सदुपयोग गर्ने र व्यावसायिकतासँग जोड्नु पर्नेमा विज्ञको जोड छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालयका पूर्व निर्देशक एवं कृषि अर्थविज्ञ प्राध्यापक डाक्टर ऋषिराम कटेल,
2: अपर्च्युन नपाएर गयो उसले, धेरै युनिभर्सिटी धेरै संख्यामा भइसकेपछि त्यसको चाहिँ अलिकति फुलफिल हुन नसकेको अवस्था छ। अनि प्रश्न नै तपाईँको विद्यार्थीहरू सबै इन्स्टिच्युटहरूमा हामी पाइँदैन, कारण के भने अब एउटा प्लाइन पार्ट भयो अनि अरू अरू पनि एग्रिकल्चरै पढ्नुपर्छ भनिसकेको छ। एग्रिकल्चर पढ्यो भने एग्रिकल्चर काम गर्यो भने जति अरू पढ्यो भने होइन नि त, उसलाई व्यवसाय बनाउने त्यसरी जान सक्यो भने राम्रो हुन्छ।
3: कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे विद्यार्थी र कृषि अर्थविज्ञसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
4: डाक्टर हो वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
3: नेपाल सरकारले विश्व बैंक र एसियाली विकास बैंक एडीबीसँग नेपाल डिजिटल ट्रान्सफर्मेसन परियोजनाका लागि करिब 13 अर्ब रूपियाँ अर्थात 90 मिलियन डलरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। यस परियोजनाले सुरक्षित डिजिटल पूर्वाधार र डेटा सेन्टरको सुदृढीकरण गर्दै अबको 5 वर्षभित्र 70 लाख नागरिकलाई सार्वजनिक निकायबाट चुस्त अनलाइन सेवा उपलब्ध गराउने र सरकारी कामको समय 6 घण्टाबाट 2 घण्टामा झार्ने वाचा गरेको छ। तर यस्तो वाचा नेपालका लागि नयाँ होइन, यसअघि डिजिटल नेपाल एक्सलेरेशन परियोजना डीएनए र डिजिटल नेपाल प्रोजेक्ट डीएनपी जस्ता पहलहरूमा कुनै प्रगति हासिल नगरी खारेज भएका थिए। विश्व बैंक वा दात्री निकायका परियोजना बाहिर सफल हुँदा नेपालमा किन नतिजा सुन्ने छ? श्रीलंका जर्जिया इजिप्ट जस्ता देशमा सफल हुने टोलीले यहाँ काम गर्दा परियोजना रद्द भएका छन्। यसले अर्थ परियोजनाको सफलता दात्री निकाय भन्दा पनि ऋण लिने देशको कार्यान्वयन क्षमतामा बढ़ी निर्भर हुने डिजिटल अर्थतन्त्र विज्ञ दीप्त शाह बताउनुहुन्छ। डिजिटल रूपान्तरणको परियोजना ऋण अनुदान र संरचनागत अस्पष्टताको भूमरीमा शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
5: बर्खा नजिकिँदै गर्दा नवलपरासीको सुस्ता बासीमा त्रास भरिँदै गएको छ। गएको वर्ष नारायणी नदी बस्तीमा पसेर डुबान भएपछि यो वर्ष पनि फेरि त्यही नियति भोग्नुपर्ने हो कि भन्ने डर उनीहरूमा पैदा हुन्छ। सुस्तामा रहेको सशस्त्र प्रहरी बल नेपाल बीओपीले आफ्नै उद्धारका लागि डुंगालाई तयारी अवस्थामा राखेको छ। नालाको अभावमा पानीको निकास नभएको र त्यसमाथि नारायणी नदी बस्तीमा छिर्दा यहाँ डुबानको जोखिम अत्यधिक हुने गरेको छ। सशस्त्र प्रहरी बलको एउटा भवनबाट अर्कोमा जान पनि डुंगाकै सहारा लिनुपर्ने अवस्था रहेको कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक वसन्त पण्डितले बताउनुभयो। ब्यारेक र खाना खाने कोठा अलग अलग भवनमा छन्, त्यसैले हामी खाना खान जानका लागि पनि डुंगाको सहारा लिनुपर्छ, पण्डितले भन्नुभयो। 4-5 फिटसम्मको डुबान हुने भएकाले डुंगा बिना खाना खान जान पनि सम्भव हुन्न। 8 फिट अग्ला पिलर राखेर भवन निर्माण गरिएको छ, तिनै भवन मुनि डुंगा राखिएको छ। डुबान हुँदा यही डुंगा आवत जावतको माध्यम बन्ने गरेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो। प्रहरीलाई आफ्नै उद्धारमा सहज होस् भनेर गाउँपालिकाले गएको वर्ष एउटा डुंगा बनाइदिएको हो। गोर्खा पत्रमा खबर छ।
3: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट

0: दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
1: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आदेश सम्झनुहोस्।
0: हाम्रा सेवाहरू:
1: ओपिडी सेवा,
0: विशेषज्ञ ओपिडी सेवा,
1: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
1: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
1: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
1: पूर्व कर्म पंचकर्म सेवा,
0: छार सूत्र सेवा,
1: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6-96-98-514-24-063।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। मोरङको मिक्लाजोङ 3 नेसेलुङ पार्कमा यति बेला चहल पहल बढ़ेको छ। पहिलो पटक पूर्व आएका वनका राजा भनिने फिरन्ते राउत टी समुदायलाई प्रत्यक्ष हेर्न र सम्वाद गर्न सर्वसाधारणको बिहानैदेखि थामी नसक्नु भीड़ लागिरहेको छ। उनीहरू करिब 1000 किलोमिटर यात्रा तय गरेर शनिबार उत्तरी मोरङको मिक्लाजुङ पुगेका हुन्। कर्णाली प्रदेशका जंगल आसपास घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायका 19 जना यति बेला नेसेलुङ पार्कमा छन्। यही पार्क व्यवस्थापन समितिले राउटे सांस्कृतिक मेला आयोजना गरी उनीहरूलाई निम्ति आएको हो। मेला स्थलमा उनीहरूका लागि खाना पकाउने, खाने र सुत्ने टहरा पनि बनाइएको छ। यो सांस्कृतिक मेलामा पूर्वी नेपालका धेरै स्थानीय बासिन्दाले यो फिरन्ते समुदायलाई नजिकबाट निहाल्ने अवसर पनि पाएका छन्। उनीहरूलाई शनिबार भव्य स्वागत गरिएको थियो। अहिले मेला स्थलमा कोही आगन्तुक राउटेको परम्परागत निहालिरहेका देखिन्छन् भने कोही उनीहरूले बनाएका काठका भाँडाकुँडा र घरेलु सामग्री खरिद गर्न व्यस्त देखिन्छन्। कतिपय आगन्तुक भने सेल्फी खिच्न र टिकटक बनाउन मस्त हुन्छन्। घुमन्ते समुदायका रूपमा चिनिने राउटेहरू स्थायी बसोबास भन्दा जंगल र प्रकृतिसँग नजिकको जीवन बिताउँदै आएका छन्। मौलिक भाषा, फरक संस्कृति र परम्परागत सिप उनीहरूका विशेषता हुन्। आधुनिक जीवन शैलीको प्रभाव बढ़दै जाँदा उनीहरूको मौलिक पहिचान संकटमा पर्दै गएको सरकारले समेत संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यही सभ्यतालाई पूर्वेदी समुदायमा चिनाउने उद्देश्यले नेसेलुङमा मेला आयोजना गरिएको आयोजकको भनाई छ। कान्तिपुरमा खबर छ।
3: अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको उच्च अदालत आईसीजेले अन्तर्राष्ट्रिय श्रम संगठनको एक प्रमुख सन्धिमा हड़तालको अधिकारलाई सुरक्षित गरेको फैसला सुनाएको छ। यो निर्णयले विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्छ। महासन्धि कन्भेन्स 87 भनेर चिनिने सन् 1948 को आईएलओ सन्धिले श्रमिकहरूको हड़ताल गर्ने अधिकारलाई अन्तर्निहित रूपमा स्थापित गरेको छ कि छैन भन्ने बारेमा अन्तर्राष्ट्रिय अदालतसँग राय माग गरिएको थियो। आईसीजेका अध्यक्ष युजी युवासावाले अदालतले यो महासन्धि अन्तर्गत कामदार र उनीहरूको संगठनको हड़तालको अधिकार सुरक्षित गरेको बताउनु भएको छ। यद्यपि न्यायाधीश युवासावाको भनाईमा अदालतको राय बाध्यकारी छैन, अर्थात हड़तालका लागि कुनै अन्य आधारभूत नियमहरू राख्नु भनेर बुझ्नु हुँदैन।
4: अब खेल खबर। काठमाण्डुमा आजदेखि काबा महिला भलिबल च्याम्पियनशीप 2026 शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कबड हलमा बिहान 11 बजे इरान र बंगलादेश बीच हुनेछ। औपचारिक उद्घाटन दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स छन्। समूह बीमा इरान, काजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। एफआईबीबी को आधिकारिक वरियतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय रैंकिङमा सुधार गर्ने अवसर दिनेछ। सन् 2019 र 2022 उपाधि विजेता नेपाललाई तेस्रो पटक उपाधि जित्ने अवसर छ। नेपालले घरेलु कोर्टमै ट्रफी भित्र्याउने लक्ष्य लिएको छ। अब प्रसंग आईसीसी विश्वकप क्रिकेट लीग टूको। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 त्रिवी क्रिकेट रंगशाला कीर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। घरेलु मैदानमा जारी श्रृंखलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अङ्क तालिकामा अमेरिका 27 खेलबाट 38 अंक सहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अंक सहित 5 स्थानमा छ। एक दिवसीय प्रतियोगितामा अहिलेसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा विजय हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। यसैबीच प्रसंग इण्डियन प्रिमियर लीगको। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई हराएको छ। हिजो बेलुका अहमदाबादमा भएको खेलमा गुजरातले चेन्नईलाई 89 रनले हराएको हो। यस हारसँगै चेन्नई प्ले अफ समीकरणबाट बाहिरिएको छ। आईपीएल क्रिकेटको अङ्क तालिकामा गुजरात 14 खेलमा 18 अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने चेन्नई समान खेलमा 12 अंकका साथ तालिकाको 7 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 रोयल च्यालेन्जर्स बेंगलुरू र सनराइजर्स हैदराबादले खेल्दैछन्।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा रातिदेखि नै हल्का पानी परेको छ। सुदूरपश्चिम बाहेकका अरू ठाउँमा आज दिनभर जसो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, मधेस, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा केही दिनदेखि गर्मी बढेको छ।
4: सर्वोच्चमा 27,500 विचाराधीन मुद्दाको चाङ छ भने असल उपर हुनुपर्ने जरिवाना झण्डै 35 अर्ब छ। यो बिहिबार कार्यालय समयपछिको लगत हो। लगत अनुसार सर्वोच्चमा 27,517 निवेदन विचाराधीन छन्, जसमध्ये 2 वर्ष नागेका मुद्दा संख्या 10,288 छन्। यसै गरी 5 वर्ष भन्दा पुराना मुद्दा 1,560 थान रहेको अभिलेख छ।
3: सर्वोच्च शिखर सगरमाथामा अस्ति बुधबार एकै दिन कम्तीमा 274 जनाले सफल आरोहण गरेका छन्। पर्यटन विभागका पर्वतारोहण व्यवसायका अनुसार यो नेपाल तर्फबाट सगरमाथामा एकै दिन भएको अहिलेसम्मकै ठूलो आरोहण हो।
4: 4 दिनमा सरकारले समस्याग्रस्त सहकारीका 761 बचतकर्ताको रकम फिर्ता गरेको छ। 6 सहकारीका 761 बचतकर्ताको 32,86,000 बचत रकम फिर्ता भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ। पहिलो चरणमा 10,000 रूपियाँ भन्दा कम बचत रहेका बचतकर्ताको रकम फिर्ता गरिएको छ। समितिले जेठ 4 यस्तो रकम फिर्ता गर्न शुरू गरेको हो। समितिका अनुसार त्यस यता कान्तिपुर सहकारीका, शिव शिखर बहुद्देश्य सहकारीका, पशुपति सहकारीका र नागरिक कल्याण सहकारी तथा कृषि विकास बहुद्देश्य सहकारीका रकम फिर्ता गरिएको हो।
3: काया कैरनमा अब पालो उखानको।
4: परेवाको दाँत छैन, काँचा मकै राख्दैन।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: सार्वजनिक ऋण 30 खर्ब नजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै भर, यस पटक पनि बजेटसँग जोडिएन आयोजना बैंक।
3: प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीका अवरोध बीच विधेयक पारित, सभामुखको मर्यादामाथि नै प्रश्न उठेको भन्दै विपक्षी दलहरू असन्तुष्ट।
4: कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो, देशभित्र अवसरको कमी मुख्य कारण, विश्वविद्यालयले विद्यार्थी र किसानलाई जोड्नु पर्नेमा जोड।
3: श्रम सन्धिले हड़तालको अधिकार सुरक्षित गरेको आईसीजेको फैसला विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने।
4: र काबा महिला भलिबल च्याम्पियन, आजदेखि आईसीसी विश्वकप लीग टूमा नेपालले आज अमेरिकासँग खेल्दै, आईपीएलमा गुजरातले चेन्नईलाई हरायो।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले कान्तिपुर बा गजब सभा शीर्षकमा अभिले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा बोल्न नखोज्ने प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दाढी पालेका, कालो टोपी र काले पोसाक लगाएका प्रधानमन्त्री जस्तै देखिने मान्छे बलै संसदको अगाडि पुगेका छन्। बोल्नको लागि उभिने ठाउँमा उभिन नभ्याउँदै हतार हतार पाइला चाल्न लागेका उनी भन्दैछन्, म बोल्दिन भन्दै मेरा दुई शब्द यी टुङ्ग्याउँछु। हस्त, धन्यवाद। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँग हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिला न हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 029575272 9877340051।
2: न्यू भीमसेन वस्त्रालय, खाँदै नौ तुमिङचार सङ्खुवा सभा।
0: जाउँ जाउँ मादीको गाउँ देवढुङ्गा घुम्न जाउँ, मादीको गाउँ रमाइलो ठाउँ, देवताको दर्शन पाऊ। देवढुङ्गा भित्र भगवानको घर, दर्शनमै पुण्य छ, मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ। देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती, दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि। देवढुङ्गा एक कालो छ देख्दा, पूर्वको हीरा हो, पूर्वलाई ज्योति छर्दैछ भोलि, ओमकार एकै हो। बुद्धको मूर्ति बहुधार्मिक घर, देवढुङ्गा जानु छ, पञ्चकन्या कालिका देवी नजिकै, माता पाथीभरा छ, डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ। भिजिट नेपालको नारालाई सफल बनाउन मादी जाऊ।
3: प्रायोजक मादी वस्त्रालय, आवश्यक थान तथा रेडीमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी, सम्पर्क नम्बर 029424122 98424949000।

0: झैपार्ने कहिले हो यसको चाँचो पाँचो मिलाउनु बिहेको
1: दाई आफै त महादेव कसले देला पर बिहे गर्न बिना सिटी नगर है सर
2: आफै त सानो भाइ दुधको दाँत झरेको छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
0: नगर्ने त बिहे
3: नगर्ने

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्थली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामलीला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने टाइम मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580, 9841018181। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।

मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङला बजार, भोजपुर। सम्पर्क नम्बर 9842 59 0035।

0: डिभिजन वन कार्यालय खाँदबारी संखुवा सभाको अनुरोध
1: आगो र वन ढिलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन ढिलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याऊ।
1: चुरोट बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्निरेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाऊ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थानी चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन
0: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली, सम्पर्क नम्बर
1: 0295602648,
0: 9842059801
1: र 9852958।

महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443 45019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ, सङ्खुवा सभा।

0: डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00-332, 98421-12249।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378011।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्री चौक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिला न हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 029575272 98 17 34 0051।
2: न्यू भीमसेन वस्त्रालय, 9 तुमिङ चार, शङ्खुवासभा।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842444762।
0: निकिता किराना पसल तुम्लिङकार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9840958099। मिसन टेरेन सप्लायर्स,
0: हातबारी 9, तुम्लिङकार, सङ्खुवा सभा।

0: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
1: त्यो खानपानीको टुनी खेल बस पार्क छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
2: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, दुखल चल्ला, हाँस, टर्की, बट्टाई, कालिस्ता चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना, साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी, सङ्खुवा सभा, प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 9862133993, ईश्वरी कटुवाल 9842107729 र 0295605608। साथमा खानबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समिति सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848517183। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: ए भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त?
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, शङ्ख सभा। सम्पर्क 98 42 36 56 31, 98 070 13 265।

नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536356।

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खादबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422-12733। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: छ भने केवल सिद्धकाली ज्वेलर्स टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी नौ तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 9842046156।
0: मनैदेखि मन पराएका

0: 鬼。
1: 嗯？
2: estamos viendo ya me detrás.

0: शिष्य आउँदैन क्या हो यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो झन्
1: भने हालेको भइसक्यो झन्,
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको होला नि त,
3: ऊ आइहाल्यो नि

0: हुन्छ पत्रकार
1: सुन्नुहोस् न
0: भन्नुहोस् न
1: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुऱ्याइन सक्नुहुन्छ दाई
2: दाई

0: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल
1: ब्याङ्क असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्शन
3: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो
4: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
5: बेरोजगारीलाई हराउँ देशलाई जित
6: खुसी बाणी वर्ष खुसी
7: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 भागलुङ ज्वेलर्स न्यु रोड काठमाडौँ
8: ल बाबु हजुरकै हाड भरोसामा फुलमाया आँखी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिलो हुन्न भन्छन् भर्खरकी फुल जस्तै छ फुलमाया बाटो बिराउली दिशा देखाउन है बाबु धर्मै लाग्ला
9: हुन्छ हुन्छ पिर्मा गर्नु म छु
10: दाइ यहाँ बस्नुहुन्छ र
9: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले साउसँग कुरा गरिसकेका छु मान्छे राम्ररी छ भन्दै छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा खोज्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ 5-7 दिनमा सबै सेटल हुन्छ
10: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त हैदाई
9: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ पिर्न गर म छु

0: सकम्बरी
1: हजुर तपाईँ पनि
0: डिरेक्टर म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु।

0: चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी। छि,
1: कतिन्जेल यो दलदलमा गालामा गालामा रस थन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने।
2: यस्तो मान्छे कस्तो मान्छे दाई, के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र, फरक छ र, यता हेर्नुहोस्, फरक छ र दाई। तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा परे, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको। आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो। परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आएको होइन। तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने।
2: कहाँ लेखेको छ र दाई, इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको त इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैले लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नुभयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

0: यो नयाँ वर्षको अवसरमा एलसीका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। निर्माण सामग्रीको मूल्य वृद्धिले आयोजनाहरू प्रभावित सम्बन्धी खबरबाट। सरकारले इन्धन र निर्माण सामग्रीको अत्याधिक मूल्य वृद्धिका कारण करिब 37 अर्ब रूपियाँ घाटा रहेको जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मन्त्रालय स्वयं डिजल लगायतका सामग्रीको भाव बढ्दा ठूलो आर्थिक संकटमा परेको जानकारी दिनुभएको हो। मन्त्री लम्सालले मन्त्रालय घाटामा रहे पनि निर्माण व्यवसायका समस्याप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै मूल्य समायोजन र म्याद थप सम्बन्धी विषयमा राष्ट्र बैंकको सूचकांकका आधारमा अध्ययन भइरहेको बताउनु भएको छ। उहाँले आवश्यक परे कानून संशोधन गरेरै भए पनि समस्या समाधान गरिने प्रतिबद्धता जनाउनु भएको छ, तर लापरवाही गरे र आयोजना ढिलाई गर्ने व्यवसायप्रति भने राज्य कड़ा रूपमा प्रस्तुत हुने उहाँको चेतावनी छ। यसैबीच पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध तत्काल हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। आज ऊर्जा मन्त्री र पूर्वाधार मन्त्री सहितको छलफलपछि समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी काम अघि बढ़ाउन निर्देशन दिएको जानकारी दिनुभयो। विभिन्न देशमा जारी युद्धका कारण इन्धन र निर्माण सामग्रीको मूल्य बढ़दा विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष रहेको छ। सरकारले आगामी जेठ 14 गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै जेठ 14 गते बकर ईद परेकाले देशभर बिदा दिने जानकारी गराएको हो। यसै गरी बकर ईदको भोलिपल्ट अर्थात जेठ 15 गते पनि सार्वजनिक बिदा हुनेछ। जेठ 15 गते गणतन्त्र दिवसको अवसरमा बिदा दिने निर्णय यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ। त्यस लगतै 16 गते शुक्रबार र 16 गते शनिबार र 17 गते आइतबार पनि विदा परेकाले आगामी साता लगातार 4 दिन सार्वजनिक विदा हुने भएको छ। अत्यधिक गर्मीका कारण कैलालीको टीकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका 8 जना प्रशिक्षार्थी जवानहरू बेहोश भएका छन्। टीकापुर स्थित राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आधारभूत तालिम अन्तर्गत दौड़िने क्रममा उनीहरू बेहोश भएका हुन्। तालिम केन्द्रका प्रमुख निरकृष्ण अधिकारीका अनुसार बिरामी हुनेहरूमा चित्र बहादुर थापा मगर, मन बहादुर बस्नेत, किरणनाथ योगीधीरज थापा, सुरेश शाही, बल बहादुर बस्नेत र भूपेन्द्र बस्नेत रहन भएको छ। त्यस्तै अर्का प्रशिक्षार्थी गणेश रावतलाई 104 डिग्री उच्च ज्वरो आएपछि टीकापुर अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भएको छ। बेहोश भएका मध्ये 6 जना सुकिस्त रहेकाले उनीहरूलाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत र त्यहाँबाट स्काई ट्रक मार्फत काठमाडौँ पठाउने प्रक्रिया भइरहेको तालिम केन्द्रले जनाएको छ। अन्य बिरामीहरूको टीकापुर अस्पताल र ओमकृष्ण अस्पतालमा उपचार भइरहेको छ। नेपाली कंग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा गर्ने भनिएको अन्तर्क्रिया कार्यक्रम स्थगित गरेको छ। कञ्चनपुरको महेन्द्रनगरमा आगामी जेठ 11 गतिका लागि तय गरिएको सदस्यता अध्यावधिक सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम अल्पसूचना नहुन्जेलसम्मका लागि स्थगित भएको हो। कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार काठमाण्डमा जरूरी कार्यक्रम परेका कारण महेन्द्रनगरको कार्यक्रम रोक्नु परेको र आगामी 2-3 दिनभित्रै नयाँ मिति तोकिनेछ। राष्ट्रिय सभाको बैठक अहिले बसिरहेको छ। जारी बैठकमा राष्ट्रिय सभाका सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्। आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कर्णेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्ने कार्यसूची रहेको छ। त्यसै गरी बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। मन्त्री पौडेलले नै आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। बेलायतकी इण्डो पेसिफिक मामिला तथा समानता सम्बन्धी राज्यमन्त्री सीमा मल्होत्रा तीन दिने भ्रमणका लागि आज काठमाण्डु आइपुग्नु भएको छ। बेलायतमा नयाँ सरकार गठन भएपछि त्यहाँका मन्त्रीबाट भएको यो पहिलो नेपाल भ्रमण हो। काठमाण्डु स्थित बेलायती राजदूत रब फेनले राज्यमन्त्री मल्होत्रालाई स्वागत गर्दै यो भ्रमणले दुई देशबीचको ऐतिहासिक मित्रता र आधुनिक साझेदारीलाई अझ गहिरो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले नेपाल सरकारका उच्च अधिकारीहरू र भूतपूर्व गोर्खा प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। नेपाल आइपुगे लगतै राज्यमन्त्री मल्होत्राले नेपालमा लगानी प्रवर्धन तथा रोजगारी सृजनाका विषयमा बेलायती विकास वित्त संस्था बीआईआई र इन्भेस्ट फर इम्प्याक्ट नेपालका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। छलफलका क्रममा उहाँले नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रवर्धन गर्न बीआईआईले महत्वपूर्ण भूमिका खेलिरहेको पनि बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बफरमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। शिक्षा तथा खेलकुद मन्त्रालयले चालू आर्थिक वर्षका लागि नवीकरण भएका 760 वटा शैक्षिक परामर्शदात्री संस्थाहरूको सूची सार्वजनिक गरेको छ। मन्त्रालयमा हालसम्म नवीकरण प्रक्रिया पूरा गरेका कन्सल्टेन्सीहरूको विवरण मन्त्रालयले आज बाहिर ल्याएको हो। मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार प्रकाशित सूचनामा शैक्षिक परामर्श तथा सम्बन्धित सेवा लिँदा मन्त्रालयबाट स्वीकृत र नवीकरण भएका यी संस्थाहरूबाट मात्र सेवा लिन विद्यार्थी तथा अभिभावकहरूलाई अनुरोध गरिएको छ। पोखराको फिर्के खोला मिचेर अवैध रूपमा निर्माण गरिएका भौतिक संरचनाहरू हटाउन पोखरा महानगरपालिकाले दिएको समयसीमा भोलि जेठ 9 गते सकिने भएपछि स्थानीयले सामान सार्न थालेका छन्। महानगरको कड़ा चेतावनी र अन्तिम समय नजिकिएसँगै खोला आसपासका क्षेत्रमा मापदण्ड विपरीत बनाइएका घर टहरा र व्यावसायिक संरचनाका धनीहरूले आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्न थालेका हुन्। महानगरपालिकाले फिर्के खोलाको प्राकृतिक वहावलाई असर पार्ने गरी बनाइएका संरचनाहरू आफै हटाउन यसअघि नै सार्वजनिक सूचना जारी गरेको थियो। वीरेन्द्रनगरमा प्रथम कर्णाली पर्यटन महोत्सव शुरू भएको छ। 3 दिनसम्म चल्ने कार्यक्रममा कर्णाली प्रदेशको पर्यटन विकास प्रवर्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सम्भावनाको खोजी गरिनेछ। कार्यक्रममा छिमेकी मुलुक भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, प्रतिष्ठित बायोसेलर, संचारकर्मी, ट्राभल ब्लगर, ट्रेड प्रोफेशनल तथा पर्यटन क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ। सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी तथा यससँग सम्बन्ध व्यक्ति तथा संस्थाहरू पनि सहभागी भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेले जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई 8 महिनापछि पक्राउ गरेको छ। गत भदौ 24 गते बाँकेको 9 बस्ता कारागारबाट फरार भएका झाझरकोटको नलगाड नगरपालिका 3 का कमल थापालाई प्रहरीले विशेष सूचनाका आधारमा नेपालगंज उपमहानगरपालिका 6 बाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका थापा विरूद्ध जबरजस्ती गरिने मुद्दामा अदालतबाट फैसला भई 4 वर्ष कैद सजाय तथा 3 लाख रूपियाँ जरिवाना तोकिएको थियो। उनलाई कैद भुक्तानका लागि पुनः 9 बस्ता कारागार पठाइएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। उत्तरी अफगानिस्तानको बगलान प्रान्तमा भारी वर्षापछि आएको भीषण बाढ़ीका कारण महिला र बाल बालिका सहित 10 जनाको मृत्यु भएको छ। टोलो न्यूजका अनुसार बाढ़ीका कारण 100 भन्दा बढ़ी आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने ठूलो क्षेत्रफलमा फैलिएको कृषि जमिन डुबानमा परेको छ। अफगानिस्तानका विभिन्न भागहरू विगत केही दिनदेखि भारी वर्षा, आँधीबेहरी र चट्याङको चपेटामा परिरहेका छन्। त्यहाँको मौसम विभागले आगामी दिनमा पनि निरन्तर वर्षा हुने चेतावनी जारी गरेको छ। यता युद्धविराम विस्तार गरिएको दावीका बीच इजरायली सेनाले दक्षिण लेबनानमा आक्रमण गरिरहेको छ। पछिल्लो हवाई आक्रमणमा 2 जनाको मृत्यु भएको छ। गएको अप्रेल 17 युद्ध विराम शुरू भए तापनि इजरायलले दक्षिण लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दै आक्रमण र निकासी आदेश जारी राखेको छ। वाशिङटनमा लेबनानी र इजरायली प्रतिनिधि बीच भएको वार्तापछि अस्थायी युद्ध विराम 45 दिनका लागि बढ़ाइए पनि इजरायल र इरान समर्थित समूह हिजबुल्लाह बीच दक्षिण क्षेत्रमा नियमित रूपमा गोलाबारी भइरहेको छ। अब खेलकुद। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत कृतिपुर स्थित त्रिवी क्रिकेट मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई 318 रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 317 रनको बलियो योगफल खड़ा गरेको हो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय अर्थात ओडीआई क्रिकेटमा बनाएको यो दोस्रो ठूलो स्कोर हो भने कीर्तिपुर मैदानमा हालसम्मकै सर्वाधिक योगफल हो। यसअघि नेपालले सन् 2023 ओमान विरूद्ध 310 रन बनाएको थियो। नेपालका लागि ईशान पाण्डे र उपकप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले। उत्कृष्ट ब्याटिङ गरेका ईशानले 83 बलमा 84 रन बनाए भने दिपेन्द्रले 36 बलमा आक्रमक 59 रनको योगदान दिए। ईशानले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग 110 रनको शतकीय साझेदारी गरेका थिए। कप्तान रोहित 46 रनमा आउट भए। त्यसअघि ओपनर आशिष शेखले 43 र कुशल भुर्तेलले 39 रन जोड्दै टोलीलाई राम्रो शुरूआत दिलाएका थिए। अमेरिका अहिले जवाफी ब्याटिङमा उत्रिएको छ। ताजा अवस्थामा अमेरिकाले 13.5 ओभरको खेल सकेका 3 विकेटको क्षतिमा 66 रन बनाएर खेलिरहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। निर्माण सामग्रीको मूल्य वृद्धिले आयोजनाहरू ठप्प, सरकारलाई नै 37 अर्ब घाटा। तत्काल समस्या सम्बोधन गर्न संसदीय समितिको निर्देशन। जेठ 14 गते बकर ईदको सार्वजनिक बिदा। आगामी हप्ता सरकारी कार्यालयहरू लगातार 4 दिन बिदा रहने। अत्याधिक गर्मीका कारण टीकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका 8 जवान बेहोश। 6 जनालाई काठमाडौँ पठाउने तयारी। जेठ 11 गतिका लागि तय कंग्रेसको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यक्रम स्थगित। राष्ट्रिय सभाको बैठक जारी, विभिन्न विधेयक पेश गर्ने कार्यसूची। बेलायती राज्यमन्त्री सीमा मल्होत्रा काठमाडौँमा नेपालमा लगानी र साझेदारी बढ़ाउने विषयमा छलफल शुरू। अफगानिस्तानमा बाढ़ीका कारण 10 जनाको मृत्यु, थप वर्षा हुने चेतावनी, युद्ध विरामका बीच दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण जारी, 45 दिने युद्ध विराम संकटमा र त्रिवी मैदानमा नेपालको ऐतिहासिक ब्याटिङ, ईशान र दिपेन्द्रको उत्कृष्ट अर्धशतक, अमेरिकालाई 318 रनको विशाल चुनौती। अवस्थका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव हुने गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रेले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी साडी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
1: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?
2: हरि सर, म लक्ष्मी भुसाल, सुनिरहेको छु रेडियो एनआरएन 99.1
3: नेपाली रेडियो नेटवर्क। रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

हुन्छ बिरले सब खनिए म तिर नै एक रोटो लाउने कमजोर भित्र तिरले ठाउँ मात्र तिरने बोक्याउँदै

फर्काउँदैछन् याद बुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोही पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले के दोष छैन कलमको बन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो।

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु, साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्नेछु हाम्रो जिन्दगीको कथा, यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म दाँच दिन, जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ।

खाली कदम म तया छु बस्न सधैँ आजीवन भर हेर हेराउने छु तिमीलाई बाँधी लगन टेबलले गर्छन् रे सीताको पुरा अनि समयको खेल सबै जिथारको कुरा।

0: शिष्य आउँदैन कि क्या हो यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्नु ढिलो भइसकेको छ
1: भने हामी बिसेको छ।
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको हो नि त,
1: ऊ आइहाल्यो नि।

0: भन्नुहोस् न
1: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई।

0: Yeah.
1: Thank you, everyone. John Regan's
2: pitch. Balls in the so top of like the performance. तिमीहरूको ग्रुपको नाम चाहिँ के हो अरे?
1: जेवाइडी
2: जेवाइडी ग्याङ आइसकेको छ. जेवाइडी को पर्फर्मेन्स कस्तो लाग्यो? हाम्रो जजेस लाइन सुन्न चाहन्छौ. गिरिजी,
3: मोस्टली फ्री स्टाइल फ्री भर्सेस हाम्रा हुन्छ अन अ बिट, होइन, रमाइलो हुन्छ. अनि पास्टर माइक पालापिलो गर्ने हो. अनि अहिलेको साइफर यसमा चाहिँ अलिकति फरक के भयो भन्दाखेरि, सबभन्दा पहिला त प्रस टु द ब्याक भोकलिस्ट. त्यो हामीले हाइप म्यानको काम गरेको राम्रो, गुड जब अन जिएनएक्स हाइप म्यान, काम एकदम गुड जब हाइप म्यान. अनि जेनिसको भर्समा पनि लास्टमा छोड्दाखेरि हाम्रो यङ्गीले पनि हाइप दिइरहेको थियो. पछिबाट त्यो फिलरहरू हालेर भए पनि उसले क्लियर भर्स कम्प्लिट गरिदिइरहेको छ. गुड जब यङ्गी देयर. त्यो चाहिँ एकअर्कालाई कभर गरेको असम. त्यही हो क्रु भनेको, स्टेजमा सँगै क्रु भनेको. अनि प्लस यो साइफर राउन्ड चाहिँ मलाई मजा आएर चाहिँ, किनभने मलाई चाहिँ कन्सर्ट हेरेर जस्तो लागेको छ. अनि दुईवटा डिफरेन्स चाहिँ के भन्दाखेरि, अहिलेको स्ट्यान्ड माइकमा गर्दा चाहिँ केटा कस्तो थियो भन्दाखेरि, टिभीको लागि रेडी भएर गरे जस्तो क्या. यहाँ चाहिँ फोकस है, हल्यो भने चाहिँ आउट अफ फोकस हुन्छ. त्यही भएर त स्ट्यान्ड माइकमा पालै पिलो गाउँ है भनेर त्यो दामी गरे क्या केटाले, होइन. तर यो चाहिँ कन्सर्ट हेरेर जस्तो लाग्यो क्या मलाई चाहिँ. हुन्छ नि तिनजना नेपालको टप ऱ्यापर आइरहेको छ, होइन, ल कन्सर्ट दिनको हो, होइन, त्यसलाई तिनजना पुरै भाइ दिएर जोस हुन्छ नि एकदमै जमायो जोस. हामी सबैजना फ्यान्स, यो गीतहरू थाहा छ भन्ने टाइपको क्या, त्यो दियो जोस हुन्छ नि. तिम्रो एकदम दामी छ यो, तिम्रो टिम बनाएर त खाइदिनु रहेछ पुरा संसार. अँ, यो यसरी तिनजना है. मलाई चाहिँ आफूले अब सबैजना बेडरुम प्रड्युसर भइरहेछ. अब यो संसार एक्लै एक्लो भइरहेछ, ब्यान्डहरू पनि छैन. बेडरुम हेभी मेटल ब्यान्ड भन्छ, सिङ्गल बिट मेकर उसले पनि आफै मिक्सिङ गर्छ. सिङ्गल ऱ्यापरहरू छ. हाम्रो जमाना ऱ्याप क्रु हुन्थ्यो, रकको ब्यान्ड हुन्थ्यो. सो ऱ्याप क्रुहरू पनि फिर्ता आएको मलाई हेर्न मन लाग्यो यो ब्यान्डले गर्दा, होइन, यो जेवाइडीले गर्दा चाहिँ. आई वान्ट टु सी अ लॉट अफ ऱ्याप क्रुज कमिङ ब्याक, जस्ट लाइक बीए जीएस सोलहरू भने जस्तो, गिरीश प्रणेल युनिटी भने जस्तो, नेप्साडास भने जस्तो ऱ्याप क्रुहरू. आई द रिटर्न अफ ऱ्याप क्रु मैले देखेँ आज. गुड जब म्यान, किप इट अप.
4: एन्टरटेनिङ एपिसोड चाहिँ यो साइफर राउन्ड हुन्छ है, त्यस्तो लागिरहेको छ मलाई चाहिँ. अनि वी कुड सी द्याट हुन्छ नि, कतिको फर्स्ट टाइम होला क्या केटाहरू यस्तो थाक्या क्या हुन्छ नि. अहिलेसम्मको यत्रो यात्रामा चाहिँ आई थिङ्क आजको राउन्डमा चाहिँ एकदम थकित देखेको चाहिँ यो साइफर राउन्डमा होला है. अनि टक अबाउट द साइफर, होइन, यो चाहिँ ठ्याक्कै बिचमा बिट स्विच पनि थियो. अनि त्यसपछि डिजे आशिष डिड अ गुड वर्क है, केटा हिडिड अ गुड वर्क है. त्यो इम्प्रोम्प्टु मिक्सिङ चाहिँ उसले ठ्याक्कै मिलाइहाल्यो है. अलिकति होइन, यो बिटको क्लस्टर थिएन होला क्या, फुल क्लस्टर फाइल थिएन होला. दुईटा बिटलाई चाहिँ उसले मजाले इम्प्रोम्प्टु मिक्स गरेर चाहिँ इट साउन्डेड अडिबल है. अनि पर्फर्मेन्स वाइज चाहिँ केटाहरूको यो मैले सोध्न त नपर्ने हो, बट आई थिङ्क इट वाज अल प्री रिटन भर्सेस है केटाहरूको. पहिले लेखिसकेको वर्ष है कि जेनिसले
5: आदि चाहिँ थोरै लेखा
4: थोरै जेनिसले के फ्रेस लेखा
6: होइन दाइ, हल्का पहिलाको हो अनि हल्का चाहिँ अहिले नयाँ लेख.
4: हुन त अब त्यो अहिले त्यो प्रेसरले गर्दाखेरि पनि केटाहरूले चाहिँ फ्रेस लेख्न पाएछन् त्यो देख्न पाए, होइन. तर वाफ अमेट भर्सेस चाहिँ राम्रै हो, तर अब साइफर भनेको थियो अनि यसो फ्रेसली लेखेर आएको भए चाहिँ म झन् बेसी पोइन्ट दिन्थेँ होला है. तर दिस वाज अ गुड पर्फर्मेन्स ब्रोले भने जस्तै एउटा कन्सर्टमा कन्सर्ट लाइकवाला सो नै थियो है. केटाहरूलाई चाहिँ सिङ्गल भन्दा पनि ग्रुपमा यसरी साइफर गर्दा चाहिँ दामी देख्दो रहेछ भने आज हामीले थाहा पायो, होइन. सो जे मलाई रमाइलो लाग्यो, दामी लाग्यो.

तिमीले चाउँछ किन माया आउन यता मेरो छेउ मैले त दिको चिया मजाले बोक्न देऊ किन देऊ मिठो चिया तिम्रो बदनमा लागे सीता तिमी तिम्रो लागे रावणमा बस मेरो काखमा घुम्न जम्ला राइटको जस्तो रानीसँग खेला छैन फाइट खाएको प्यासीमा आज प्यास मेट लागे पिएको यो माथाले समुद्रको भेट लागे।

त्यो झगाउने तिमीलाई ती चालहरू मलाई छिटो राख्नु मन लाग्ने तिम्रो कालो बाल तिम्रो मुटुको बिटमा मिठो गीत लेखे तिमीलाई मेरो गीत नचा तिमीलाई पनि हिट बनाए तिमीलाई हाम्रो छोरी भयो भने मिस बनाए तिमीलाई तर छोरा भयो भने साइन्टिस्ट बनाए तिमीलाई

मुसारो हेराइले बनाइदियो घाइते तको मलाई त तिमी नै चाहिने मायाले थिचन करोडको बिचमा जस्तो अरू खोजी नपाइने राम्रोको खोजमा तिमी नपर सोचमा कमर हल्लाइदे जोसमा बोलु जेसुकै होस् न ल हिरोवाला गुन्डामा त आउँदिन फोर्समा सिधै मारिमा पास सुन्छु लिदिन कोर्समा।

0: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्छ. मान्छेले लिपसिङ गरेर हो कि जस्तो
1: लागेर
0: तपाईँ तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुःखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
1: जस ऑडियन्सहरूको तिमी फेभरेट हुन्छ ब्रो. यु डिड फर द ऑडियन्स. थ्याङ्क यू म्यान. थ्याङ्क यू.

0: बाटोमा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङ कारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दर भावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 0295-75-272, 98-17-34-00-51।
2: न्यू भीमसेन वस्त्रालय, 9 तुमिन्चार, सङ्खुवासभा।

0: ए भान्जी,
1: मामा नमस्कार। मेला जान लागे कि नि मामा?
0: मेलापात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छु नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खादबारी एक भानुचोक, शङ्खुवासभा। सम्पर्क 98 42 36 56 31, 98 070 13 265।

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खादारी टिमको माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422173। याद राख्नुहोला, दुई पाङ्रे चार पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत वेल्डिङ डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842444762।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9840958099। मिसन टेरेन सप्लायर्स,
0: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: तराईको हावा लागेछ,
1: देखेछैन, तराईको हावा दिँदैछु।

0: ठेक्का त ट्याक्रा मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी तिन मङ्गला देवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517753 र 029560553।
2: पोखराको त मलाई हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
3: त्यो खानपानी कटुनी खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
1: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिस्का चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै दिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी सङ्खुवा सभा, प्रोप्राइटर बलराम कटवाल, सम्पर्क नम्बर 9862133993, ईश्वरी कटवाल 9842106729 र 029560508। साथमा खानदारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848517183। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।
4: ग्रेस इन्टरनेशनल, कनेक्टिङ लाइफ एन्ड लर्निङ।

0: सायद तपाईँ मेरो चप्पल हेर्दै हुनुहुन्छ होला।
1: आफ्नो ऐसियतमा बस, मेरो छोरीको हात माग्न आउने आँट कसरी गर्यो?
0: मान्छेको हैसियत चप्पलमा हुनु सर, यहाँ हुन्छ यहाँ।
1: यदि मैले मेरो छोरी दिइन भने
0: जबरजस्ती भए पनि लगेर जान्छु।
1: यत्रो हिम्मत, गेट आउट!
0: मलाई पनि बस्नु छैन तपाईँको यो घरमा।
2: विक्रम,

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले रात को 8 बजे
1: सायद तपाईँ मेरो चप्पल हेर्दै हुनुहुन्छ होला
2: आफ्नो हैसियतमा बस मेरो छोरीको हात माग्न आउने आँट कसरी गर्यो
1: मान्छेको हैसियत चप्पलमा हुन्छ सर यहाँ हुन्छ यहाँ
2: यदि मैले मेरो छोरी लिइन भने
1: जबरजस्ती भए पनि लगेर जान्छु
2: मलाई
1: पनि बस्नु छैन तपाईँको यो घरमा
3: विक्रम

पैसाले माया किन्न सकिन्छ भन्ने भ्रम आफ्नो मनबाट हटाइदेऊ। यो भाग्यमा जे लिएको छ त्यही हुन्छ। हिजो ऊ धनी हुँदा पनि म उसँगै खुसी थिएँ र आज ऊ गरिब हुँदा पनि म उसँग खुसी नै छु। म जहाँ हुनेछु तिमी सधैँ मेरो मनमा हुनेछौ।

0: शिष्य आज न क्या हो यार, फोन फोन लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भयो, सिक्छ
1: भने हालेको सिक्छ झन्.
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको नि त
1: ऊ आइहाल्यो नि.

0: सुन्नुहोस् न,
1: भन्नुहोस् न,
0: के भन्थ्यो? आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई?